नेपाली सिनेमा इन्डस्ट्रीका लेटेस्ट अपडेटहरू लिएर आज फेरि पनि म संगीता श्रेष्ठ मुभी एन्ड मोरमा आइसकेको छु। सुन्दै हुनुहुन्छ यति बेला बिएफबिएस गोर्खा रेडियो, जहाँ तपाईँहरूको लागि मुभी एन्ड मोरले यसपल्टको या भनौँ हाल सालको दिनहरूमा भएको लेटेस्ट जानकारीहरूको कलेक्सन लिएर आइसकेको छ। सो आजको लागि तयार हुनुहोस्, मेरो कलेक्सन म तपाईँहरूसँग राख्छु, सेयर गर्छु। तर त्योभन्दा पहिले आजको तयारी चाहिँ मैले गीतबाट गरेको छु। सो हामी गीत सुनाऊ, गीत सुनिसकेपछि मुड फ्रेस पनि हुन्छ होइन, अनि बाँकीको आजको इन्फर्मेसनहरू म तपाईँहरूसँग सेयर गर्नेछु।

नेपाली सिनेमा इन्डस्ट्रीमा एउटा लाइन एउटा कुरा धेरै सुनिन्छ, त्यो के हो भने जुन फिल्म राम्रो छ त्यही फिल्म चल्छ। हामी यस्तो भन्छौँ नि होइन, हामी कुराकानीमा पनि भन्छौँ र हामी सुन्छौँ पनि, प्रायले भन्छ फिल्म राम्रो भए पो चल्नु त, फिल्म नै राम्रो छैन कसरी चल्छ भनेर हामी यस्तो भन्छौँ नि होइन धेरै। तर हरेक सिनेमाको लागि यो फर्मुला या यो लाइन्स एकदमै सुटेबल हुन्छ, एकदमै इफेक्टिभ हुन्छ र त्यो अप्लाई पनि हुन्छ भनेर चाहिँ कुनै ग्यारेन्टी हुँदैन रहेछ भन्ने कुराको इक्जाम्पल भन्यो पछिल्लो समय सिनेमा हलहरूमा रिलिज भएको फिल्म सेप अफ मोमो। सुन्नु पनि भएको छ कि छैन तपाईँले यो सिनेमाको नाम? यदि सुन्नुभएको छैन भने म तपाईँसँग सेयर गर्न चाहन्छु कि सेप अफ मोमो जुन सिनेमा पछिल्लो हप्ता मात्रै रिलिज भयो। मैले यो सिनेमा सेप अफ मोमोको बारेमा यति जोड दिएर यो कारणले भन्दैछु किनकि यो सिनेमा विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभलहरूमा चाहिँ अवार्ड जितेर है चारैतिर नेपाली सिनेमा, नेपाली भाषामा बनेको सिनेमा र नेपालीहरूले बनाएको सिनेमा भनेर चिनिएर त्यो लेभलको अवार्डहरू जितेर अनि नेपाल फर्केर नेपाली सिनेमा हलमा रिलिज भएको सिनेमा हो यो। विश्वको प्रतिष्ठित फिल्म फेस्टिभलहरूको कुरा गर्ने हो भने बुसान इन्टरनेसनल फिल्म फेस्टिभल जहाँ यो सिनेमाले अवार्ड लियो, हङकङ इन्टरनेसनल फिल्म फेस्टिभल जहाँ यो सिनेमाले अवार्ड लियो, कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभल, इन्डियन फिल्म फेस्टिभल अफ लस एन्जलस, जफिना इन्टरनेसनल सिनेमाज फेस्टिभल, इन्डी मिम फिल्म फेस्टिभल, त्यसै गरी सिटल इन्टरनेसनल फिल्म फेस्टिभल, आई मिन यति धेरै सिनेमासँग जोडिएका फेस्टिभलहरूमा अवार्ड लिइसकेर आफैमा एउटा ब्रान्ड बनिसकेर एउटा नाम बनिसकेर नेपालमा रिलिज भएको सिनेमा हो सेप अफ मोमो। जब नेपालमा यो सिनेमा रिलिज भयो यो सिनेमाले नाम त धेरै पायो होइन, दर्शकहरूबाट राम्रो राम्रो फिडब्याक पनि पायो, जतिले हेर्नुभयो या क्रिटिक्सहरूको तर्फबाट असाध्यै राम्रो रेस्पोन्स पायो सिनेमाले यसको विषयको लागि। तर सिनेमाले दर्शक भने पाउन सकेन, आफ्नै नेपालमा आफ्नै नेपाली सिनेमा

हलहरूमा। तर सिनेमाले यति लोभलाग्दो समीक्षाहरू पाइरहेको बेलामा, यति लोभलाग्दो होइन क्रिटिक्सहरूको तर्फबाट सकारात्मक जुन एउटा फिडब्याक पाइरहेको बेलामा, नेपालमा चाहिँ यो सिनेमाले दर्शक किन पाएन त? कहिलेकाहीँ हामी कुरा गर्छौँ, तपाईँको सिनेमामा त्यस्तो धेरै नाम चलेको, एकदम धेरै अनुहार बिक्ने, अनुहारै छैन नि त, कलाकारै छैन नि त, कसरी चल्छ त तपाईँको सिनेमा? त्यो पनि भन्छौँ हामीले होइन। तर एकदमै नाम चलेको, एकदमै फेमस होइन, एकदमै ठुलो सेलिब्रिटी आर्टिस्टहरूलाई कास्ट गरेर मात्रै सिनेमा चल्ने हो त? त्यसो हो भने हामी किन भन्छौँ कि सिनेमै राम्रो हुनु पर्यो भनेर? हाम्रो दिमागमा एक किसिमको एउटा भ्रम कि सिनेमा एकदम राम्रो हुनको लागि, सिनेमाको स्ट्यान्डर्ड नाप्नको लागि सिनेमामा एकदमै नाम चलेको कलाकारहरू हुनै पर्छ, अनि पो त्यो सिनेमा चाहिँ एकदम राम्रो सिनेमा हो भन्न सक्छौँ होइन, एउटा ठुलो ब्यानरको भन्न सक्छौँ भनेर सोच्छौँ। तर कहिलेकाहीँ ठुलो ब्यानरबाट सिनेमा नबनाएको भए पनि, एकदम धेरै चिनिएको सेलिब्रिटी आर्टिस्टहरू नभए पनि, नयाँ आर्टिस्टहरूलाई फिचर गरेको भए तापनि, सिनेमा जुन लेभलमा बनेको हुन्छ, त्यो विषय, त्यो कथा, त्यो प्रेजेन्टेसनले गर्दा पनि त्यो सिनेमालाई संसारभरि चिनिन्छ, अवार्डहरू दिइन्छ। त्यतिखेर त दिएन होला अवार्ड, यसको विषयको लागि दियो होला, यसको प्रेजेन्टेसनको लागि दियो होला, तर दर्शकहरू जो हलमा गएर सिनेमा हेर्न चाहन्छन् उनीहरूको सायद अपेक्षा सिनेमामा एकदमै नाम चलेको, एक्सन गर्न सक्ने होइन, अनि एउटा डायलगमा पुरै ताली बजाउन सक्ने त्यो लेभलको सेलिब्रिटी आर्टिस्ट होस्, अनि पो सिनेमा भिडका भिड दर्शक आउँछ त भनेर पनि त्यो पनि सोच हुन्छ होला। तर कतिपय अवस्थामा फिल्म असाध्यै राम्रो बनेको भए तापनि, थुप्रै अवार्डहरू जितेको भए तापनि, जब सिनेमा हलमा लाग्छ तब दर्शकहरू नआइदिइसकेपछि सिनेमा चल्न सक्दैन। भनेपछि हामी के बुझ्न सक्छौँ भने, सिनेमा एकदमै भिडका भिड दर्शकहरू आएर एकदमै सिनेमाले धेरै पैसा कमायो भने मात्रै सिनेमा राम्रो छ भनेर सोच्न मिल्दैन रहेछ। कहिलेकाहीँ दर्शकहरूको भिड कम भए तापनि सिनेमाको भ्याल्यु, सिनेमाले देखाउन खोजेको, उठाउन खोजेको कुरा र प्रस्तुति एकदमै स्ट्रङ छ भने त्यो पनि सिनेमाको सफलता मान्नुपर्छ। एक्जाम्पलहरू थुप्रै छ हामीसँग, विगतलाई फर्केर हेर्ने हो भने वर्ल्डमै एक्साइक अवार्ड लिइसकेका सिनेमाहरूको कुरा गर्ने हो भने, जस्तै राजागन्ज होइन, जस्तै सिक्रेट अफ राधा, जस्तै साम्बाला, केटी हराएको सूचना, गाउँ आएको बाटो, अनि सेतो सूर्य भनौँ होइन, यो जति पनि नामले मैले सिनेमाहरूको, यो सिनेमामा उठाइएको विषय त्यो सधैँ नर्मली हामीले सिनेमा हलमा जाने बित्तिकै नाचगान, एक्सन, दुईवटा कमेडी टाइपको त्यति कथाहरूलाई मात्र लिएर बुनिएको सिनेमा थिएन नि सिनेमा जुन मैले नाम लिएँ। यी हरेक सिनेमा चाहिँ सत्तै देखिने भन्दा फरक, ट्र्याकभन्दा फरक विषयमा बनाइएको, कथाहरूमा बनाइएको सिनेमाहरू थियो, जसको त्यति राम्रो रेस्पोन्स नेपालमा पाउन सकेन, जुन सिनेमाहरूले त्यति राम्रो रेस्पोन्स चाहिँ नेपालमा पाउन सकेन, र त्यही कुराहरूले असर चाहिँ यो सिनेमालाई पनि गर्यो। सेप अफ मोमो, जसको थिम चाहिँ छोरीहरूलाई हरेक कुरामा चाहिँ कम्पेयर गर्दाखेरि छोराहरूसँग कम्पेयर गर्छ, यदि छोरीले चाहिँ राम्रो कमाइ गरेको छ, प्यारेन्ट्सलाई हेरेको छ, सक्सेसफुल भएको छ भने कस्तो छोरा जस्तो है भनेर भनिन्छ, जस्तो कि छोरीको पनि आफ्नै किसिमको अस्तित्व त हुन्छ नि त, तर त्यसरी लिन्छ। अनि छोरीहरूले चाहिँ एउटा एउटा बााउन्ड्रिजभित्र के एउटा बनाइएको रुलभित्र भएको छोरी मान्छे भयो भने चाहिँ ऊ चाहिँ हरेक कुराले क्यापेबल, डिसेन्ट, अनि उसलाई सबै कुराले चाहिँ कस्तो राम्रो भनिने, तर कुनै छोरीहरू जुन चाहिँ आफ्नो कन्डिसन्समा बाँच्न चाहने, आफ्नो तरिकाले जीवन जिउन चाहने, आफ्नो पोइन्ट अफ भ्यूबाट संसारलाई हेर्न चाहने भने चाहिँ उनलाई चाहिँ कस्तो सेप नै नभएको जस्तै कि जुन एउटा कन्सेप्ट छ नि हाम्रो सोसाइटीको, त्यो भनेर चिनिन्छ। सायद त्यसैले यो सिनेमाको टाइटल पनि सेप अफ मोमो भन्यो, किनभने हाम्रो माइन्डमा पनि मोमो भन्ने बित्तिकै एक किसिमको डिजाइन र एक किसिमको सेपमा हुनुपर्छ भनेर छ। यदि कुनै मोमोको सेप सोचेको जस्तो छैन, बिग्रेको छ भने के त्यसको टेस्ट कम हुने हो र? सायद त्यो त होइन होला नि त होइन, तर हामी त्यो माइन्डमा राख्छौँ, अँ मोमो त एकदमै मिठो थियो तर सेप चाहिँ अलिकति त्यति राम्रो थिएन भनेर पनि भन्छौँ होला, तर त्यसले त्यसको टेस्टमा, मोमोको सेपले त्यसको टेस्टमा फरक केही पनि ल्याएको छैन भने त त्यो त मोमो नै हो नि होइन। सायद यही किसिमको थिममा चाहिँ तयार गरेको थियो यो सिनेमा सेप अफ मोमो, जसले थुप्रै अवार्ड इन्टरनेसनल लेभलमा लियो तर नेपालमा यो सिनेमा चल्न सकेन। सो हामी के भन्न सक्छौँ भने, हाम्रो देशमा बन्ने सिनेमाहरूको विषयलाई कुरा गर्ने हो भने, क्रिटिक्स, समीक्षक र दर्शक, अडियन्स दुवैको सिनेमाप्रतिको बुझाइ, सिनेमालाई हेर्ने दृष्टिकोण अनि इन्ट्रेस्ट एकदमै
फरक छ है, एकदमै डिफ्रेन्सेस छ दुवैजनाको बिचमा चाहिँ, यो दुवै टिमको बिचमा चाहिँ भनेर पनि बुझिन्छ। एनिवेज, यो जानकारी मैले आजको कार्यक्रमको स्टार्टिङमा तपाईँहरूमा आज राखेँ। अब म गीत सुनाउँछु, गीतपछि मसँग अरू पनि कलेक्सनहरू छ है तपाईँहरूसँग सेयर गर्नलाई यस्तै विषयहरू।

0: एमएस गोरखा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ?

0: केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
0: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: विजय कुमार पाण्डे भन्ने बित्तिकै हाम्रो माइन्डमा सबभन्दा पहिले एकजना यस्तो मिडिया पर्सनको इमेज आउँछ, होइन, जसको पर्सनालिटी, जसको प्रश्न सोध्ने शैली, होइन, जसको कुनै पनि कुरालाई हेर्ने दृष्टिकोण, त्यसभित्रको लजिक, होइन, यस्ता थुप्रै कुराहरू चाहिँ प्रस्तुत गर्न सक्ने एउटा क्यापेबल मिडिया पर्सनको रूपमा हामी जसलाई चिन्छौँ उनीहरूलाई हामीले चर्चित पत्रकार अनि लेखक भनौँ, विजय कुमार पाण्डेको रूपमा चिन्छौँ, होइन। आज अचानक हाम्रो मुभी एन्ड मोरमा म उहाँको कुरा किन गर्दैछु भने उहाँको कुनै नयाँ सोज आउँदैछ जहाँ चाहिँ इन्टरभ्यू हुन्छ, जहाँ उहाँले चाहिँ एकदमै केयरकार गर्नुहुन्छ र तथ्य सत्य कुराहरूलाई बाहिर ल्याउनु चाहिँ मद्दत गर्नुहुन्छ भनेर त्यो विषयमा कुरा गर्न लागेको होइन। आज मैले कुरा गर्न लागेको उहाँको आफ्नै जीवनको एउटा नयाँ यात्राको बारेमा। उहाँले आफ्नो जीवनमै पनि मिडियाको लागि त धेरै काम कुराहरू गर्नुभयो, उहाँले लेख्नु पनि हुन्छ, तर पहिलोपल्ट उहाँ अब फिल्म निर्देशन गर्दै हुनुहुन्छ। मिडियाकर्मीको रूपमा चिनिनुभएका चर्चित पत्रकार विजय कुमार पाण्डे र उहाँले आफ्नो यो यात्रा सुरु गर्नको लागि जुन टिम छान्नु भएको छ त्यो टिम पनि आफैमा पनि एकदमै लोभ लाग्दो छ। म कुरा गर्दैछु विपिन कार्कीको। विपिन कार्की जसले हत्तपत्त कुनै पनि भूमिका चाहिँ स्वीकार गरिहाल्दैन भनेर सुनिन्छ र स्वीकार गरिहालेको खण्डमा त्यो क्यारेक्टरमा के यस्तो विशेषता छ त्यसै कारणले गर्दाखेरि उनले त्यो क्यारेक्टर गरे भन्ने कुराहरू पनि चल्छ र आफ्नो क्यारेक्टरलाई एकदमै जस्टिफाई गर्ने, आफ्नो क्यारेक्टरलाई एकदमै हुन्छ नि साँच्चै नै यो विपिन कार्की नभएर त्यो क्यारेक्टर हो भनेर फिल गराउन सक्ने त्यो क्यापेसिटी भएको एक्टर हाम्रो देशमा कम मात्रै छन्, जसमध्येको एक विपिन कार्की पनि हुन्। र विपिन कार्की आफैले चाहिँ फिल्म प्रड्युस गर्न लागेका छन् यति बेला र उनैले जुन सिनेमा प्रड्युस गर्न लागेका छन् त्यो सिनेमाको निर्देशन चाहिँ विजय कुमार पाण्डेले गर्दै हुनुहुन्छ। सो यो कुराको जानकारी विपिन कार्की आफैले सोसल मिडिया मार्फत दिए र पक्कै पनि एकातिर विपिन कार्की र उनको टिम जो एकदमै क्रिएटिभ भनेर हामी चिन्दछौँ भने अर्कोतिर एउटा यस्तो ब्रान्ड बनाइसकेका चर्चित पत्रकार जसले चाहिँ पहिलोपल्ट फिल्म निर्देशन गर्दैछन् भनेपछि यो सिनेमा कस्तो बन्ला त, होइन, सिनेमाको अरू कुराहरू के होला, यो जुन स्क्रिप्टमा यति बेला काम भइरहेको छ यो स्क्रिप्ट चाहिँ जर्नालिजममा चाहिँ के हुन्छ प्राय जसो रियल लाइफ बेस्ड कुराहरू अनि कथाहरूको वरिपरि राखेर उहाँले अहिलेसम्मको आफ्नो करियर अगाडि ल्याइरहनु भएको थियो भने अब उहाँले चाहिँ फिक्सन, कथा त कथा तर कसैको अब रियल घटनामा आधारित नभई एउटा कल्पना गरेर बनाइएको पात्र, घटना, ठाउँ, होइन, यो सबै कुरालाई जोडेर चाहिँ फिक्सन फिल्म बनाउने तयारी गर्नुभएको छ। एनिवेज, योभन्दा अगाडि पनि उहाँले केही डकुमेन्ट्री फिल्म बनाइसक्नु भएको कारणले पनि हुनुपर्छ, यति बेला नेपाली सिनेमामा उहाँले चाहिँ डेब्यु गर्ने तयारी गरिरहनु भएको छ। सो हामी के आशा गरौँ, उहाँले जसरी आफ्नो सोजहरू मार्फत दर्शकहरूको, होइन, अडियन्सको कुराहरूलाई चाहिँ उहाँसम्म पुर्याएर, ठाउँसम्म पुर्याएर मन जित्नु भएको छ सबैको, उहाँको सिनेमाले पनि त्यसै गरी सबैको मन जित्नेछ आशा गरौँ।

यति बेला मलाई कुरा गर्न मन लाग्यो भारतको एकदमै हिट मानिएको सिनेमाहरू मध्येको एउटा सिनेमा स्त्रीको बारेमा। स्त्री एउटा हरर जोनरमा बनेको सिनेमा थियो जसमा एकदमै नाम चलेका कलाकारहरूलाई कास्ट गरेको थियो। स्त्रीले जुन किसिमको छाप छोड्यो हरर सिनेमा यस्तो पनि हुन सक्दो रहेछ है भनेर एउटा जुन छाप छोड्यो त्यो छापलाई यही सिनेमा स्त्री नाम गरेको यही सिनेमाको पार्ट टूले चाहिँ फेरि बाँकीको सबै रेकर्ड पनि ब्रेक गरिदियो कि त्यो लेभलको नाम त्यो लेभलको कमाई त्यो लेभलको प्रस्तुति एभ्रिथिङ एभ्रिथिङले चाहिँ स्त्री नाम गरेको सिनेमाको पार्ट वान र पार्ट टूले चाहिँ त्यो रेकर्ड राखेको थियो। अहिले पनि स्त्री भन्ने बित्तिकै सबैको माइन्डमा हाम्रो पनि सबैको

माइन्डमा फर्स्टमा आउने कुरा भनेकै बलिउडको यो सिनेमा हो जसको पार्ट वान र पार्ट टूले रेकर्ड राखेको थियो। तर यति बेला मैले बलिउडको सिनेमाको कुरा किन गरेँ भने मेरो उद्देश्य चाहिँ बलिउडमा बनेको त्यही सिनेमा स्त्री या स्त्रीको पार्ट टूको कुरा गर्नु होइन कि यही नाम लिएर एउटा अर्को नेपाली सिनेमा बने या भनौँ नेपालको अर्को भन्नाले नेपालमा बनेको छ नेपालमा तयार भएको छ होइन यो सिनेमा स्त्री नाम दिएरै सिनेमा बनेको छ जुन सिनेमालाई जीवन साईले निर्देशन गरेका हुन् र यो सिनेमा मङ्सिरको 11 गते नेपाली सिनेमा हलहरूमा रिलिज हुँदैछ। तर यति बेला मलाई के कुरा गर्नु मन लाग्यो भने यही नाम स्त्रीबाट बलिउड र त्यो रेकर्ड राखेको सिनेमा बन्यो र नेपालमा पनि यही नाम राखेर स्त्री भनेर जुन एउटा सिनेमा अहिले मैले भनिहालेँ रिलिज हुने तयारीमा छ यो यसरी बलिउडको सिनेमाको टाइटल या हाम्रो नेपाली सिनेमाको टाइटल यसरी जुदेको कपी गरेको भनौँ या लिएको भनौँ जे भनौँ होइन पहिलोपल्ट चाहिँ होइन योभन्दा अगाडि पनि कतिपय अवस्थामा नेपालमा बन्ने सिनेमाहरूको टाइटल बलिउडको सिनेमाहरूको टाइटलसँग मिल्ने अनि बलिउडको सिनेमाको भनौँ न कथा प्रस्तुति डायलग्स एभ्रिथिङ पनि नेपाली सिनेमासँग मिल्ने यो धेरै अगाडिदेखिको प्र्याक्टिस चाहिँ हो। अहिले आएर त्यो प्र्याक्टिस कम भएको चाहिँ देखिन्छ तर ठ्याप्पै बन्द भएको भनेर चाहिँ भन्न सकिन्न। यसको मतलब स्त्री यो जुन स्त्रीको मैले कुरा गर्दैछु यो स्त्री बलिउडको त्यही हरर सिनेमा स्त्रीको कपी पनि भन्न खोजेको होइन किनभने यो स्त्रीको कथा पक्कै पनि फरक हुनुपर्छ किनकि हरर जनर भन्दा पनि क्राइम थ्रिलरमा चाहिँ बनेको हुनुपर्छ जस्तो लाग्छ किनकि यो सिनेमाको जुन एउटा पोस्टर मात्रै अहिलेसम्म सार्वजनिक भएको छ होइन त्यो पोस्टरको कलर हेर्दा त्यसमा देखाइएको कुराहरू हेर्दाखेरि कतै न कतै क्राइम थ्रिलरमा बनेको सिनेमा हो कि भनेर जस्तो पनि देखिन्छ र जुन पोस्टर सार्वजनिक भएको छ त्यो पोस्टरमा चाहिँ हामीले कलाकारहरू सिनेमाको कलाकारहरूलाई देख्न सक्छौँ जसमा फर्स्टमा हामीले दिपाश्री निरौलालाई देख्न सक्छौँ त्यस्तै गरी प्रमोद अग्रहरी सलोन बस्नेत नम्रता श्रेष्ठ रिस्ता बस्नेत होइन यस्ता कलाकारहरूलाई देख्न सक्छौँ। यिनै कलाकारहरूलाई लिएर यो जुन तिनवटा अनुहार जुन स्त्रीहरूको होइन महिला कलाकारहरूको अनुहार सबैभन्दा फ्रन्टमा जुन देखिन्छ अनि त्यसपछि पुरै रेड कलरले चाहिँ पेन्ट गरिएको छ भन्दा नि फरक पर्दैन यो पोस्टरलाई त्यो हिसाबले हामी के भन्न सक्छौँ होला सायद भने कि यो एउटा फिमेल जनरलाई लिएर बनाइएको या फिमेलको कथा या हुनसक्छ उनीहरूको लाइफमा उनीहरूले भोगेको कथाहरूलाई चाहिँ प्रस्तुत गर्न लागि हो कि जस्तो लागेको छ। सो सिनेमाको कथा फरक भए पनि होइन या नाम उस्तै भए तापनि हामी के आशा गरौँ भने बलिउडमा जुन रेकर्ड स्त्रीको पार्ट वान र पार्ट टूले राख्यो यो स्त्रीले चाहिँ नेपालको सिनेमाको इतिहासमा एउटा यस्तो रेकर्ड राख्न सकोस् जसलाई सधैँभरि सबैले सम्झनेछ।